0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। सामान्य नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है। जिस तरह हमने इंट्रो में बताया था कि आज हमारे बहुत सारे मेहमान होंगे, ये स्पेशल प्रोग्राम है 10 मई मार का हक के हवाले से। तो हमारे डिप्टी मेयर और मौजूदा सिटी काउंसलर जो काफ़ी टाइम जो है हाईट्रैक मुकम्मल कर चुके हैं, बड़ी पोस्टों पर बैठते हैं कम्यून में, स्टिल इस वक्त भी बड़ी पोस्ट पर बैठे हुए हैं, कमेटियों में बैठे हुए हैं। तो आज उनसे मुलाकात हुई, पाकिस्तान एम्बेसी में मुलाकात भी हुई। तो हमने कहा उनसे आज के दिन के हवाले से मैसेज लेते हैं, उनसे बेहतरीन मैसेज कौन दे सकता। दूसरा, ये सोशल डेमोक्रेट के बड़े जिम्मेदार मेम्बर हैं और हुकूमत के हवाले से भी इनसे मैसेज लेंगे। शाह साहब, आपको खुश आमदीद कहते हैं।
2: जी बहुत शुक्रिया राय साहब, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
1: शाह साहब, बहुत शुक्रिया आपका टाइम देने का। शाह साहब, आपसे जानना चाहेंगे कि आज के दिन के हवाले से, मार्का हक के हवाले से, आज 10 मई 2026 का प्रोग्राम है, आप क्या कहेंगे?
2: जी राय साहब, सबसे पहले तो अल्लाह ताला का मैं शुक्र अदा करता हूँ कि जिसने हमें आज का ये दिन है जो इसकी सेलिब्रेशन करना नसीब फरमाया। आज हमारा एक साल मुकम्मल हो गया, यानी पिछले साल 10 मई को ये जो 9 और 10 मई को जो वाकयात हुए हैं पिछले साल, जिसमें अल्लाह के फजल व करम से नबी पाक अलैहिस्सलाम की तवज्जोहात का सदका इस मुल्क की फोर्सेस ने, जो दिफाई फोर्सेस हैं हमारी, उन्होंने दुश्मन के दांत इस तरह खट्टे किए कि उसकी आइंदा नस्लें भी याद रखेंगी। और ये जिसका नाम इसको मारका हक और कुरान पाक की जो सूरह सफ में लफ्ज इस्तेमाल हुआ है 4th आयत में, बुनियानुम मरसूस, यानी सीसा पिलाई हुई दीवार, तो अल्लाह के फजल व करम से हमारी जो अफवाज हैं वो बिल्कुल सीसा पिलाई हुई दीवार उन्होंने अपने आप को साबित किया, और इसी तरह अवाम ने उनके साथ अपने आप को सीसा पिलाई हुई दीवार साबित किया। तो आज उस दिन की खुशी में उसको याद दहानी रखने के लिए कि आज का दिन है जो हमारी तारीख में बहुत अहमियत का हामिल है, जिसमें हमारी मुसल्ला अफवाज ने दुश्मन को वो सबक सिखाया कि जो मुद्दतों तक याद रखेगा, तो आज उसको सेलिब्रेट करने के लिए आज एक बड़ी खूबसूरत महफिल का एहतमाम हुआ जिस पाकिस्तान एम्बेसी में, जिसमें आप भी तशरीफ लाए, मुझ समेत और भी बहुत सारे लोगों ने शिरकत की। और जो सबसे खूबसूरत देखने में इसमें बात आई वो ये कि इसमें पाकिस्तानियत थी, इसमें इज्तमाईयत थी, इसमें इंफरादियत नहीं थी कि मैं किस पार्टी से ताल्लुक रखता हूँ, किस जमात से ताल्लुक रखता हूँ, किस ग्रोह से ताल्लुक रखता हूँ। और तमाम जितने शुरका थे उन्होंने अच्छा रवैया जो उसका इजहार किया, और मैं समझता हूँ यही हमारी जरूरत है कि चूंकि हम बदकिस्मती से हमारा जो फुकदान है, जिस चीज की बहुत सारी कमी है, वो हमारी कौमी यकजहती और इत्तेहाद है। हम मुख्तलिफ सियासी जमातों से ताल्लुक रख सकते हैं, दीनी मजहबी जो जमातें हैं उनके साथ ताल्लुक रख सकते हैं, हमारे नजरियात एक दूसरे से मुख्तलिफ हो सकते हैं, लेकिन फकत और फकत एक चीज है जो हमें हर हाल में जमा करती है, उसमें सिर्फ मुसलमान ही नहीं, उसमें जो दूसरे हमारे मजाहिब के लोग हैं, जो ईसाई हैं या बाकी मजाहिब के लोग हैं, वो भी उसमें शामिल हैं, और वो है हमारी पाकिस्तानियत। तो यहाँ पर मैं समझता हूँ कि ये पाकिस्तानियत को उजागर करने की ज्यादा जरूरत है, और आज उसका एक अमली मज़ाहरा है जो वो देखने में आया कि अल्हम्दुलिल्लाह जिसमें बहुत सारी तंजीमात के जो सरकर्दा लोग हैं उन सब ने उसमें शिरकत की और अपने अपने खूबसूरत जज्बात का इजहार भी किया। वक्त की कमी की वजह से सब लोगों को शायद उतना वक्त नहीं मिल सका गुफ्तगू का, लेकिन नुमाइंदगी सबकी तरफ से रही, जिसमें आपका भी पैगाम है जो वो मैं समझता हूँ बहुत अच्छा पैगाम था। दीगर तमाम मुकर्ररीन जिसने भी गुफ्तगू की उसने बहुत अच्छी गुफ्तगू की, और मैं तमाम पाकिस्तानियों को मुबारकबाद देता हूँ और अल्लाह पाक की बारगाह में ये दुआ करता हूँ कि अल्लाह पाक हम सब में इत्तेहाद पैदा करे, हमारे मुल्क को सलामत रखे, हमारे मुल्क को अमन का, सलामती का गहवारा बनाए, और बिलखसूस आलम इस्लाम पर अपना करम फरमाए, तमाम आलम इस्लाम की खैर फरमाए, आलम इस्लाम को एक एक उम्मत बनने के लिए आसानियां पैदा फरमाए, क्योंकि हम बहुत सारे छोटे छोटे टुकड़ों में बढ़ चुके हैं। अल्लाह पाक हमें इज्तमाईयत की तरफ लाए और हम सब के हाल पर कर्म फरमाए, और पाकिस्तान को ता क्यामत सलामत रखे, और जो लोग पाकिस्तान की हिफाजत करते हैं अल्लाह पाक उनकी हिफाजत फरमाए। तो मेरी बहुत सारी नेक ख्वाहिशात और बहुत सारी दुआएं, अल्लाह पाक सलामत रखे आपको भी, आपके तमाम ये जो आपने प्रोग्राम में जिस तरीके से आपने कंडक्ट किया, बिलाशुबा ये भी एक बड़ा कंट्रीब्यूशन होता है कि लोगों की आवाज दूसरों तक पहुंचाना, तो अल्लाह पाक इस पर आपको भी अजर अता फरमाए। और यकीनन ये किसी या मेरा या आपका या किसी का इंफरादी तौर पर नहीं, یہ ہم سب کا اس میں حصہ ہونا چاہیے, اور مجھے خوشی ہے اس بات کی کہ ہماری پاکستانی تنظیمات نے مل کر اس کا عملی اظہار کیا, اور یقیناً سفارتخانہ پاکستان ہے جو وہ بھی اس بات کا مستحق ہے کہ انہیں بھی مبارکباد پیش کی جائے کہ وہاں پر انہوں نے پروگرام کا انعقاد کیا, اور تمام لوگ جتنے تشریف لائے میں سب کا دل کی گہرائیوں سے شکریہ بھی ادا کرتا ہوں اور سب کو مبارکباد پیش کرتا ہوں, اور پاکستان کے لیے بہت ساری دعائیں. سدا سلامت پاکستان, تا قیامت پاکستان,
1: تا قیامت پاکستان. شاہ صاحب, چونکہ آپ کے ٹائم سے فائدہ اٹھاتے ہوئے, چونکہ برننگ ایشو ہے یہ بھی حکومت کا, آپ تین ہیٹرک آپ اپنی مکمل کر چکے ہیں, ڈپٹی میئر آپ رہ چکے ہیں, باختیار ڈپٹی میئر تھے, تو شاہ صاحب یہ حکومت کیوں نہیں بنتی؟
2: رائے صاحب, یہ جو اس وقت جو حالات بدقسمتی سے جو بنے, اس میں چونکہ ہماری پچھلی مرتبہ کا اگر دیکھا جائے تو چونکہ ہماری جو گورنمنٹ پچھلی مرتبہ تھی اس میں ہمارے پاس جو ہماری تعداد ہے وہ بہت بہتر تھی, جس کی وجہ سے اس کو بنانا, حکومت بنانا آسان تھا پچھلی مرتبہ, اور اتفاق یہ ہے کہ اس مرتبہ چونکہ ہمارے پاس تعداد ہماری ہے جو وہ کافی ساری کم ہو گئی, ہماری 12 سیٹیں کم ہوئی ہیں, تو اس کی وجہ سے ہمیں کافی نقصان ہوا. جو سوشل ڈیموکریٹ کو چونکہ صرف 38 سیٹس ہیں تو اس طرح کی میجارٹی تو نہیں ہے, تو اس وجہ سے ہم پھر مجبور ہیں کہ دوسری جماعتوں کو ساتھ ملایا جائے, اور بدقسمتی سے اس وقت جو سیاسی منظرنامہ پیش ہوا اس میں گو کہ زیادہ چانسز یہی تھے کہ یہ جو اتحاد ہے, ریڈ اتحاد ہے جو اس کے ساتھ میں, اس کو ساتھ ملا کے تو حکومت کی تشکیل مکمل ہو جائے گی, لیکن چونکہ اس میں مختلف جماعتیں ہیں اور ہر جماعت کا اپنا اپنا منشور ہے, بعض جماعتیں ہیں جو سمجھتی ہیں کہ وہ دوسروں کے ساتھ کام کرنا ان کے لیے مشکل ہے, اور پھر اپنے اپنے پریفرنسز جو اپنی اپنی ترجیحات ہیں, ہر جماعت کی اپنی اپنی ترجیحات ہیں, تو ان کو سب کو سیٹل کرنا جو ایک مشکل کام تھا, جسے ڈینش میں فوسلس پیل کہتے ہیں, تو یہ جو فوسلس پیل ہے یہ کافی مشکل ثابت ہوئی ہے, اور بدقسمتی سے آخری وقت پہ جا کر جو ہمارے مرغارا کی طرف سے لاسلیو کے انہوں نے یہاں سے جو پہلی جو انہوں نے 6 ہفتے جس میں لگائے ساتھ شامل ہو کر سوشل ڈیموکریٹ کے ساتھ حکومت سازی کے لیے, تو انہوں نے اپنا رجحان جو تبدیل کر لیا, تو اب وہ چونکہ دوسری جانب مائل ہو گئے ہیں, تو اب حکومت کے لیے چونکہ جو بلو بلاک ہے اب اس کو مینڈیٹ ملا ہے کہ وہ حکومت سازی کے لیے کوشش کریں, تو اگر یعنی بلو بلاک کی حکومت بنتی ہے تو اس میں یقیناً جو مسلمانوں کے اور بالخصوص مسلمانوں کے اور بالعموم غیر ملکیوں کے خلاف جو جماعتیں ہیں وہ اس میں زیادہ شامل ہیں, تو اس سے یقیناً غیر ملکیوں کے لیے اور بالخصوص مسلمانوں کے لیے مزید مشکلات ہوں گی, اگر خدا نہ خواستہ یہ حکومت ہے جو یہ بن جاتی ہے, تو اس کا ابھی فی الحال تو ظاہر ہے کچھ کہنا مشکل ہے کہ اب ان کا آؤٹ کم کیا ہوگا, تو دیکھتے ہیں آئندہ دنوں میں کہ ان کے جو آپس میں جو گیو اینڈ ٹیک ہے وہ کہاں جاتا ہے, تو لیٹس ویٹ اینڈ سی کہ کیا صورتحال بنتی.
1: شاہ صاحب آپ کا بہت شکریہ, آپ نے اپنی مصروفیات سے ٹائم دیا ہمیں.
2: بہت شکریہ رائے صاحب, بہت مہربانی, تھینک یو.
1: تمام ناظرین یہ تھے سید ایاز حسین بخاری شاہ صاحب, انہوں نے اپنا میسج دیا, بڑا خوبصورت انہوں نے میسج دیا, حکومت کے بارے انہوں نے میسج دیا, وہ چونکہ منجے ہوئے سیاستدان ہیں, 3 بار وہ سٹی کونسلر رہ چکے ہیں, ڈپٹی میئر رہ چکے ہیں, اور اب موجودہ بھی سٹی کونسلر ہیں, اور بہت ساری کمیٹیوں میں بیٹھنے کا ان کو تجربہ بھی ہے, تو ان چیزوں کو جو ہے وہ سمجھتے بھی ہیں اور گہری نظر بھی رکھی ہوئی ہے. سامعین کرام, اگر کسی نے جواب دینا ہے, کسی نے کچھ کہنا ہے, اس کے لیے ادارہ آپ کی آواز کا ٹائم آپ کے لیے حاضر ہے, ہمارا کسی سے متفق ہونا ضروری نہیں.
0: ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے, سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। सामने नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदारा आपके आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। 10/5/2026 का प्रोग्राम है। सामने नाज़रीन, हम आपसे वादा करते रहते हैं और कहते हैं कि अपने सामने नाज़रीन से कि जो भी हमारे पास इन्फॉर्मेशन होगी वो आपके साथ हम शेयर करेंगे और हमारे जो तजिया निगार हैं अदनान अली अमीन जो हैं वो आपको बताते रहते हैं। चूँकि खुद सियासतदान भी हैं, तजिया निगार भी हैं, एक्टिविस्ट भी हैं, तो उनको अपने भी बहुत सारे काम होते हैं। अपने काम के लिए भी उनको जॉब का भी जो है उसको भी देखते हैं, बच्चों को फैमिली को भी देखते हैं। तो समय नाज़रीन, ये छुट्टी का दिन होता है, उसके बावजूद ये अपनी कम्यूनिटी के लिए, अपने लोगों के लिए टाइम निकालते हैं और ताज़ा तरीन मालूम का आपको देते हैं। अदनान, एक बार फिर आपको खुश आमदीद कहते हैं।
2: वालेकुम अस्सलाम दादा साहब, बिस्मिल्लाहिर्रहमानिर्रहीम, आप कैसे हैं?
1: अल्लाह का शुक्र अदनान, मैंने छोटी सी तमीद बांध दी है। आज क्या ताज़ी खबरें हैं, नई खबरें हैं, किस तरह तज्जिया ये पेश करेंगे? मौसम भी ठंडा होता जा रहा है, बादल भी बनते हैं, धूप भी निकलती है, टेम्परेचर बढ़ जाता है, लेकिन हुकूमती टेम्परेचर जो है वो एक जगह पे रुक नहीं रहा।
2: दादा साहब देखें, जिस तरह आपने कहा ना, जिस तरह मौसम है कहने उसी तरह गवर्नमेंट की हालत है। क्योंकि जैसे व्यूअर्स को हम एक इन्फॉर्मेशन दे दें कि जुम्मे वाले दिन ना, जो हम एक्सपेक्ट नहीं थे कर रहे कि इतना क्या कहते हैं चेंज आएगा, वही हुआ कि लास्ट लोगों ने कह दिया कि वो अब चाहते कि एक नया, जिसे कहते हैं खांगो कौनते में एक नया बंदा आए पोस्ट, और वो ये था कि एक दिन पहले लोगों को थोड़ा बहुत अंदाजा तो हो गया था कि कोई ना कोई चीज होने वाली है। क्योंकि एक दिन पहले ना वो लास्ट लोगों के और जो पोस्ट ने उनने जो मोनयू ब्लैक कंसर्वेटिव उसकी ऑफिस में मीटिंग की थी, और जुम्मे वाले दिन फिर उसने दोपहर को जाके मेरे फर्स्ट में बता दिया था कि मैं चाहता हूँ कि पोस्टलोन पोस्ट अब कांगोनते ले और इन नेगोशिएशन को आगे लेके जाना चाहे। उसके बाद मेरे फर्स्ट ने जो है वो तो फिर केयर टेकर प्राइम मिनिस्टर वो किंग के पास गई और उसने कहा कि एक नई कांगोनते होनी चाहिए। उसमें फिर हर पार्टी आती है और अपना व्यू देती है कि किसको देना चाहिए। तो मेरे फर्स्ट के जो 84 शुरू में थे वो उसके साथ ही उधर थे। इस बार इसमें तब्दीली ये आई थी कि मुड़गारा ने जो था ना पिछली बार नहीं कर लास्ट कोसलोन को दिया, तो उसने इस बार कोसलोन पॉल्सन को और पॉन्स पची का जो था उसने भी उसमें डाल दिया, तो ये करीबन 87 हो गए थे। तो फिर उन दोनों के वापस आए तो मेरे फर्स्ट ने फिर गाइड करना होता है कि किंग ने क्या करना होता है, क्योंकि वो प्राइम मिनिस्टर है केयर टेकर। तो ये फिर छोट लोन फॉल्स उनको फिर दे दिया गया कल से, और वो कल सुबह फिर अपनी क्या कहते हैं नेगोशिएशन शुरू कर देगा दूसरी पार्टियों के साथ गवर्नमेंट बनाने की तरफ। तो नहीं कह रहे क्योंकि गवर्नमेंट का तो कह लें लो ब्लॉक की गवर्नमेंट बनना बड़ा मुश्किल है, क्योंकि वो पहले ही शुरू से ही इतने दूर हैं एक दूसरे से कि मुझे तो नहीं, एनालिस्ट भी यही कह रहे हैं कि करीब नहीं आएंगे। और वो मॉर्टन स्मिथ ने जब वो गया अपना नाम लेके तो उसने पहले ही कह दिया कि मैं तो लास्ट वीक को किसी कीमत में गवर्नमेंट में मैं नहीं बैठने दूंगा, और सोशल डेमोक्रेट की भी गवर्नमेंट में तो वो डेफिनेटली नहीं है क्योंकि वो ब्लॉक ब्लॉक करके नहीं करूंगा। और कल उसने फिर यही फेसबुक पर भी लिखा, मगर उसमें कंसर्न ये था कि उसके दो एजेंडा थे, एक तो ये एजेंडा था कि मुसलमानों को कम किया जाए और दूसरा उसका ज्यादा एजेंडा था कि बेंजीन और ये प्राइस नीचे की जाए। प्रैक्टिकली देखा जाए तो लास्ट वीक ने जो किया है उसका फायदा तो किसी को नहीं है, क्योंकि लास्ट वीक की एक ही डिमांड है और वो ये है कि एक पल रैकिंग होनी चाहिए। मसला ये है कि पल रैकिंग में ना सोशल डेमोक्रेट कभी नहीं मानेंगे इस वक्त, क्योंकि राजा साहब उस मसला ये है कि जो सोशल डेमोक्रेट में कॉन्स्टिट्यूट 3 इलेक्शन हार के आए हैं, वो यूरोप पार्लियामेंट का भी इलेक्शन हार के आए हैं, कमून का भी इलेक्शन हार के आए हैं, और कमून का इलेक्शन तो वो स्पेसिफिकली कोपेनहेगन में 110 सालों के बाद कोपेनहेगन की ओपोमेस्टरशिप वो हार के आए हैं, वो SF से हार के आए हैं। तो वो किसी कीमत पर इस वक्त राजी नहीं होंगे कि जिसमें SF ना बैठ के। लास्ट लोए के जो है वो उसको अपना ही है बस, वो किसी और को देख नहीं रहा, और मेरे ख्याल से टेक्निकली इसके अंदर ये 7-8 दिन के बाद मेरा जो एनालिसिस यही है कि हम दोबारा वहां खड़े होंगे जहां हम शुरू हुए।
1: عدنان جی، لاسٹ لوکے جو ہیں وہ سابقہ وزیر اعظم رہ چکے ہیں، کافی پوسٹوں پر انہوں نے کام کیا اور بہت ساری چیزیں بنائی انہوں نے، بنانے میں ان کا رول بھی ہے، کردار بھی ہے، لیکن اب یہ جو کام کو لمبا کیا جا رہا ہے اس کے پس پردہ کیا چیز ہے؟
2: سر بندہ بندے اس نے کام جو کیا ہے نا، اس میں آپ ٹیکنیکلی دیکھیں نا تو غلطیاں اتنی ہیں کہ بندہ سمجھ نہیں آ سکتی کہ یہ بندہ کر کیا رہا ہے۔ اس کو یہ بھی سوچنا چاہیے کہ میں اپنی چیز ساری قبول نہیں کرا سکتا، کیونکہ اب میں آپ کو ایک بات بتاؤں، میں ایک سیناریو آپ کے سامنے رکھ دیتا ہوں۔ اب بلو بلاک کی گورنمنٹ نہ بنے، ٹھیک ہے، نہیں بنتی، اور اس نے واپس جانا پڑا اس کو ریڈ بلاک کے پاس، ریڈ بلاک کے ہم نے تمہاری بات ہی نہیں سنی، ہم گورنمنٹ بنا رہے ہیں، تو اس کے پاس تو ایک ہی چوائس رہ جائے گی کہ پھر نیا الیکشن آئے گا۔ نیا الیکشن آئے گا تو یہ کیا لوگ اس کو پریسیٹ کریں گے؟ یہ تو زیادہ مار کھا جائے گا، کیونکہ یہ جو گیم کھیل رہے ہیں، تو مجھے نہیں سمجھ آ رہی کہ یہ کر کیا رہا ہے اور اس کے دماغ میں کیا ہے۔
1: جب بندہ آخری میچ کھیل رہا ہو تو پھر آپ سمجھتے ہیں کہ وہ آخری میچ کی طرف بہت توجہ دیتے ہیں، لگتا ہے ان کو اگلا میچ نہیں پڑے گا، یہ آخری میچ ہے۔
2: صاحب اپنا آخری میچ وہ خود کھڑا کر رہا ہے، کیونکہ دیکھیں جب نیگوشیشن 80% تک، تقریباً 75-80% تک پہنچ گئی ہوئی تھی، اور اس کی ضد اپنی ضد پہ دے، اپنے آپ کو کیا کہتے ہیں کہ ایک سب کو، سب باقی کی پارٹیاں سب کچھ وہ دے دے، میں کچھ نہ دوں، تو وہ تو نہیں نہ چل سکتا۔ اب میں آپ کو سیناریو، جیسے میں نے آپ کو پہلے بھی بتایا کہ پلو پلاک کو بنانا بڑا مشکل ہے، کیونکہ دیکھیں پلو پلاک کے اندر جو ہے نا وہ بڑا کیا کہتے ہیں، بڑا مشکل ہے اس میں، کیونکہ اس میں ایک اور بہت بڑا سیناریو ہے کہ جو لاسٹ لوکے میں میرے خیال سے جو اس کی ٹیم تھی نا، اس نے یہ میرے خیال سے امیجن نہیں تھا کیا ہوا کہ جب وزیر اعظم کیئر ٹیکر وزیر اعظم جائے گی ملک اس کے پاس، کنگ کے پاس، تو وہ یہ کہہ دے گی کہ میں پرائم منسٹرشپ ہار بھی سکتی ہوں جس طرح پوزیشن ہے۔ مجھے لگتا ہے لاسٹ لوکے کو یہی تھا کہ میں اس کو ہر قیمت پہ بس پرائم منسٹرشپ سے چاہیے اور یہ ہر چیز مان جائے گی، پر مجھے نہیں لگتا کہ وہ اتنی پاگل ہے کہ وہ اس کے پیچھے اپنی پارٹی اب تباہ کر دے، کیونکہ وہ اپنی پارٹی کے اندر لڑائی پڑ جائے گی۔ لاسٹ لوکے جو ہے نا وہ بڑی خطرناک اس نے کیا کہتے ہیں گیم کھیلی ہے، اور اینالائزلی مجھے لگتا ہے اس بار اس نے نا زیادہ ہی اپنے کارڈ جو ہے نا الٹ پلے کر دیے،
1: الٹ پلے کر دیے۔ تو عدنان آپ یہ انالائز کرتے ہیں چیزوں کو اور دیکھتے بھی رہتے ہیں، لکھتے بھی ہیں، اور پارٹیوں پر بھی آپ کی گہری نظر ہوتی ہے، اپنی پارٹی پر آپ کی نظر ہوتی ہے، لیکن یہ جو اب پینشن کی ہم باتیں سن رہے ہیں کہ پینشن کی عمر کو 70 سال کر دیا جائے، اور اس کا جو سب سے لاسٹ لوکے کی جو ضد ہے یا ان کی ضد ہے یا ان کی خواہش ہے یا وہ ڈیمانڈ کرنا چاہتے ہیں کہ پینشن کی عمر 70 سال ہونی چاہیے، کیا اس پہ بات تو نہیں رکی ہوئی؟
2: بھائی اس پہ برادر صاحب اس پہ بھی بات رکی ہوئی ہے، کیونکہ اس میں ایک نتیجے، ایک بات اس میں بتاتا ہوں کیوں، کہ کیونکہ لاسٹ لوکے کا نا ایک جگہ کامرس آ گئی تھی کہ اس نے کہا تھا کوئی بات نہیں، بندہ 79 کی عمر تک پینشن پہ کام نہیں کر سکتا، تو وہ پہ جب یہ بات باہر نکلی تھی نا تو اس وقت پہ ہی کیا کہتے ہیں بحث شروع ہو گئی تھی، کیونکہ اس میں ایک پہلو ہے کہ 2006 کے اندر نا ان نے ایک بل فیسپولی بنائی تھی، اس میں یہ تھا کہ پینشن کی عمر جتنی زیادہ عمر بڑھے گی نا لوگوں کی تو پینشن کی عمر بھی اس کو ہی بڑھے گی، مگر اس کے اندر ان نے یہ نہیں تھا کیا دادا صاحب کہ بیلنس نہیں تھا کیا، کیونکہ کچھ بندے جو 18-19-20 سال کی عمر میں کام شروع کر لیتے ہیں وہ تو 65-70 سال کی عمر تک ان کا کیا کہتے ہیں اتنا نہیں رہ جاتا کہ وہ نہ کرے، اور وہ کرنا چاہے تو وہ کر سکتے ہیں، وہ بلیدہ بات ہے، مگر بندہ روک نہیں سکتا، مگر اس کی ضد یہی ہے کہ اس پلی کو بدلا نہ جائے تو پینشن بڑھتی جائے۔ دوسری پارٹیاں چاہتی ہیں کہ پینشن کا ایک نیا ریفارم آئے، اور اس پہ نا اس میں ہی تو ایک آپ کو میں اور سب سے بڑی بات بتا دوں، اس کے اندر یہ بھی ہے کہ ٹینس بال کے پچھی جو ہے ہو سکتا ہے کہ وہ فارنوں کے خلاف ہو، جو مرضی ان کی پالیسی ہو، انہوں نے اس ڈیل سے اپنے آپ کو باہر نکال دیا ہو، کیونکہ وہ بھی کہتے ہیں کہ یہ پینشن کا ریفارم ایک نیا آنا چاہیے، تو اسی لیے آپ دیکھ لیں کہ لاسٹ لوکے کی جو ضدیں ہیں نا وہ بہت غلط ہیں۔ لاسٹ لوکے چاہتا ہے کہ 100% جو اکمالی پالیسی ہے نا وہ بیسک اس پہ بس بنے، نہ بڑی یہ ریفارم پارٹیوں پہ بنے، مگر راجہ صاحب آپ کو یہ بھی دیکھنا چاہیے کہ ٹیکنیکلی 2022 کا 2026 کا الیکشن کا رزلٹ ایک قسم کا یہ بھی ہے کہ لوگ وہ چیز نہیں چاہتے، تو اس لیے لاسٹ لوکے کو یہ حرکت نہیں تھی کرنی چاہیے جمعے کو، کیونکہ جس طرح صورت حال ابھی ہے ملک کی، جس طرح ملک کے کنڈیشنز ہیں، گورنمنٹ کو بننا چاہیے، اس کو اپنی ضد سے تھوڑا بہت ہٹنا چاہیے, اور یہ نہ ہو کہ کمنگ ڈیز میں, ابھی تو کسی کو نہیں نہ معلوم کہ ٹیبل پہ کیا پڑا ہوا تھا اور یہ کس بات سے نسا ہے, کیونکہ اس نے ایک اور ضد لگائی ہوئی تھی کہ میں نے کسی پارٹی کے ساتھ بیٹھ کے بات چیت نہیں کرنی, میں نے خالی میٹھے پاس کرنی. یہ بھی طریقہ کار اس کا اچھا نہیں ہے. یہ میں بات آپ کو کہہ دوں, ٹیکنیکلی بات یہ ہے, کیونکہ بات یہ ہوتی ہے راجہ صاحب کہ یہ نا جب سے امریکہ سے وہ میٹنگ کر کے آیا نا, یہ اپنے آپ کو بہت کیا کہتے ہیں سمجھا لگ پڑا کہ میں ہی کر سکتا ہوں. مگر میں آپ کو ایک بات بتا رہا ہوں ویور کو, کہ ہمارے پاس کچھ انفارمیشن ہوتی ہیں اور ہمیں بھی اندازہ ہوتا ہے, اور ہمیں بھی اب سمجھ آ رہی ہے کہ یہ جو میٹنگ امریکہ میں کر کے آیا تھا یہ اس کی کامیابی نہیں تھی, اس کے پیچھے کچھ اور وجہ بھی, اور وہ وجہ تھی کہ کچھ اور نیگوشیشن چل رہی تھی. یہ بس فرنٹ لائن میں آ جاتا ہے اور اپنی کیا کہتا ہے کریڈٹ لے جاتا ہے, مگر یہ کام اس طرح کے نہیں کرتا.
1: آپ کو پتا ہے کہ ڈنمارک میں جو ہے نا فا کی باتیں اب موجودہ بچے مانتے بھی ہیں لیکن سیاسی بچے بھی نہیں مانتے, اور اپنے بچے بھی اب فا کی باتیں نہیں مانتے, وہ اپنی مرضی کرنا چاہتے ہیں.
2: یہی بات ہے دادا صاحب, دیکھیں اب آپ گورنمنٹ کی ہم بات کر رہے ہیں, کل یہ پھر بیٹھیں گے, میرے خیال سے تو بلو بلاک کی تو مجھے سمجھ بھی نہیں آ رہی کہ بیٹھے گا کیسے, کیونکہ جیسے میں نے بھی آپ کو پہلے کہا کہ مورٹیمر سمتھ نے جاتے جب کھونگ کھونتے میں گیا اس نے صاف ہی ادھر کہہ دیا, اور لکھ کے بھی وہ آ گیا, اس نے کہا کہ جو لکھ کے دیے ایگزامپل ایک پارٹی کا جو اس نے لکھ کے دیے اس کے اوپر اس نے صاف لکھا ہوا ہے کہ سوشل ڈیموکریٹ بھی نہیں بیٹھ سکتے, مڑغارا بھی نہیں بیٹھ سکتے. سب کو معلوم ہے کہ مڑغارا جو ہے لاسٹ لوکے کو کی ایک ہی خواہش ہوتی ہے, وزیر اعظم اور گاڑی. جب تم لوگوں نے پہلے ٹینس بال کے پچی نے وہ دینی نہیں ہے, مطلب سمجھے کہ پلو پلاک تو گیا, قسم کا فنش ہو گیا, اس کے 10% چانس ہو گئے جس طرح بندہ بات کرتا ہے. اب دوسری بات رہ گئی کہ جو کیا کہتے ہیں جو اس کی خواہش ہے, اس کے اندر سوشل ڈیموکریٹ کا مسئلہ یہ ہے کہ وہ ان کے ساتھ مل جائیں تو اگلی بار سے ایس ایف جو ہے نا انگلش لسٹ نے وہ 8-10 اور سیٹیں کی لے جائیں, تو میڈیا فرسٹ نے اپنا نقصان تو نہیں نہ کرنا کہ میں اپنی پارٹی تباہ کر دوں خالی گورنمنٹ میں بیٹھنے کے لیے, کیونکہ وہ اس کو تو یہ بھی تو پتا ہے نا کہ یہ جو گورنمنٹ ہے یہ جس طرح پوزیشن ہے, میں سر اپوزیشن میں چلی جاؤں تو 6 سال بعد پھر الیکشن آ جائے تو میں لوگوں کو جا کے بتا سکوں گی کہ میں تو نہیں تھی گورنمنٹ میں بیٹھی, مجھے سیٹیں نہیں تھی چاہیے, مجھے یہ نہیں تھا. ریڈ بلاک اس وقت بگ جیت جائے, کیونکہ بلو بلاک لانا بڑا مشکل ہے جس طرح ان کے ویورس ہیں. آپ کو پتا ہوگا, میں آپ کو بات بتا دیتا ہوں, ایک جیسے میں نے ابھی آپ کو مسلمانوں کے بارے میں کہا, انہوں نے اپنے 15 ایجنڈا میں یہ لکھا ہوا ہے, اور تینس فال کے پچی کا سب سے بڑا ڈیمانڈ یہ ہے کہ ایک مسلمان اندر آئے ایک باہر آئے, ایک جو ٹائٹلز جس میں قرآن پاک کا قانون ہے یہ بھی اسکافہ کیا جائے. اس کی یہ چیزیں جب ڈیمانڈ ہوں گی تو لاسٹ لوگے کی اپوزٹ چیز ہے تو یہ کیسے چلیں گے, تو یہ تو لاسٹ لوگے کو اندازہ ہونا چاہیے. لاسٹ لوگے یہ سمجھتا ہے کہ میں بلو بلاک کے پاس جاؤں گا پریشر ڈال کے وہ پل گئے کہ بنا لوں گا, وہ بھول جائے, کیونکہ ہر ایک کو اپنا ہے. لاسٹ لوگ تمہیں سید ہو کہ تم نیکسٹ الیکشن نہیں لڑنا چاہ رہا ہے, تمہیں اپنے بس 4 سال ہو, میں پینشن پہ چلے جاؤں, ٹھیک ہے تم پینشن پہ چلے جاؤ, بٹ وہ پھر ڈبیٹ وہی آ جاتا ہے کہ تم 6 سال کی عمر پہ خود چلے جاؤ گے, لوگ 80-80 سال کی عمر پہ جائیں, تو آپ دیکھیں نا کہ پالیسیز غلط ہو جاتی ہیں. تو یہ آپ دیکھتے ہیں کہ کل نیگوشیشن شروع ہوتی ہیں تو کیا بنتا ہے اس کا نتیجہ.
1: اذان آپ جس حلقے میں آپ ہیں تو اس حلقے میں بھی بہت ساری باتیں ہمیں سیاسی طور پر سننے کو ملتی ہیں, تو آپ ان چیزوں کو کس طرح انالائز کریں گے؟
2: دراصل صاحب دیکھیں, بگیسٹ بات یہ ہوتی ہے کہ جس مرضی حلقے میں آپ ہوں, آپ 98 کمون میں ہیں اور 98 کمون میں اپنے اپنے کام چلتے ہیں. سب سے بڑا تو اس وقت جو ٹاپٹ چلا ہوا ہے وہ یہی ہے کہ 98 کمونوں کو مسائل یہ ہے کہ نارملی ان کو قریباً اس مانتھ ان کے بجٹ کا جو سالی بجٹ ہوتا ہے نا اس کا نیگوشیشن شروع ہو جاتی ہیں. تو اس وقت جتنی کمونیں ہیں وہ تو انتظار کر رہی ہیں کہ یہ گورنمنٹ بیٹھے اور ہمیں پتہ چلے کہ ہمارے پاس کتنے پیسے ہیں اور ہمیں کیا ملے گا اور کیا نہیں ملے گا. تو یہ بھی دیکھیں نا کہ ایک قسم کا بڑا مشکل ہے, کیونکہ دیکھا جائے تو ہر کمون پھنسی ہوئی ہے اس وقت, اور ہر کمون کے اپنے خرچے ہیں, ہر کمون کے اپنے ایشوز ہیں, ہر کمون کے اپنی چیزیں ہوتی ہیں. تو میں یہی کہہ رہا ہوں کہ مجھے تو سمجھ نہیں آ رہی کہ یہ کیا ہے, کیونکہ آج 47 ڈیز ہو گئے ہیں کہ نیشنل گورنمنٹ نہیں بنی, تو اب سری کیا کہتے ہیں چیزوں کا اثر پڑ رہا ہے, اور افسروں کو کیا کہتے ہیں دیکھیں گے और क्योंकि इस बार ये भी तो था ना कि ज्यादातर जो कमूने थी वो जब बजट बनाती हैं तो वो एक पूरे साल का बजट बनाती हैं, और कुछ कमूने का बजट जो होता है ना, ये जिससे ये जो बाया आपड़ का बजट जिसका बनता है, उनका तो बजट पहले प्रेशर में हो गया था क्योंकि इस साल बर्फ ज्यादा पड़ गई थी। पहले तो वो बर्फ की सफाई का वो बजट अंदर डालते थे, मगर वो भी उनको क्या कहते हैं, दो उनने उनका करीबन पूरे साल का डाला हुआ था कि ये खर्चे होंगे। कुछ कमूनों का वो बजट उस वक्त ही पता चल गया था कि सितंबर अक्टूबर में खत्म हो जाएगा, तो फिर उनको कोई बी प्लान सी प्लान ये करने पड़े थे कि पूरा साल तो गुजर जाए ना। तो इसीलिए वो अब आप इंतजार कर रहे हैं कि नेक्स्ट ईयर का बजट कैसे आएगा, क्योंकि इस साल जो तो क्लाइमेट चेंज था वो तो जरा अनएक्सपेक्टेड आ गया था। जैसे आपको पता है कि 3-4 बर्फ के तूफान आ गए थे, नॉर्मल इतने तो काफी अर्से में नहीं आए, मगर इस साल 3-4 कट्ठे आ गए थे, तो फिर देखे ना कि वो फर्क तो पड़ता है।
1: अदान, आखिर में हमारे सामान्य नाजरीन को आप क्या पैगाम देंगे, सियासी हवाले से भी, लोकल हवाले से भी?
2: राज साहब, मैं लोगों को एक ही चीज कहूंगा कि अब आप प्लीज ध्यान देना, क्योंकि इस वक्त मैंने जैसे आपको पहले भी कहा था कि हम मुसलमान एक टारगेट में हैं, और जब एक पार्टी ही पहली अपनी डिमांड करे मुसलमानों के बारे में, तो हम मुसलमानों को इस पर सोचना चाहिए कि हम इसको कैसे जवाब देंगे और इस पे हम कैसे काम करेंगे, लोकल भी, नेशनल भी और कमिंग्स में भी, क्योंकि ये हमारे जनरेशन के लिए बहुत जरूरी है।
1: अदान, आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया।
2: ठीक है, अल्लाह हाफिज।
1: समय नाजरीन, ये थे अदनान अमीन अली जो के तजिया निगार हैं, अपना तजिया पेश कर रहे थे। हमारा किसी के साथ मुतफिक होना ज़रूरी नहीं है, कोई बात करना चाहता है, अपना मैसेज देना चाहता है, अपना पैगाम देना चाहता है, इस पर बात करना चाहता है, उसके लिए अदारा आपकी आवाज़ का टाइम हाजिर है, हमारे साथ साथ रहिएगा।
0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज़ है।